the internet, you can source from the media of almost any country around the world. Almost every country has their own media, whether it's the UK, whether it's the Americas, whether it's the Europe, and all the countries in Europe, each one has their own media. And whether it's the Asian continent, and they, each country has their own media. So there's hundreds and hundreds of channels, hundreds of websites, in fact thousands of websites. And the one thing I normally say is that if you have a few different sources of media, it will give you a better picture rather than relying on one individual one, because each one has its own perspective, each one has their own slant. हर एक का अपना एक खास अंदाज होता है, तो मुख्तलिफ मीडिया को देख कर आपको पता चलेगा कि अभी तक मुख्तलिफ ममालिक के अंदर जुल्म हो रहे हैं और बड़े ही सख्त अंदाज के अंदर, और आम तौर पर इन लड़ाइयों के अंदर जो सिविलियंस हैं, जो शहरी होते हैं, जो मासूम शहरी होते हैं, उनके ऊपर बमबारी करके जो हुकूमत है उसके ऊपर जोर डालना चाहते हैं. द प्रेशर इज पुट अपॉन द गवर्नमेंट बाय स्लॉटरिंग एंड किलिंग सिविलियंस. ऑल्दो ईच गवर्नमेंट विल से दैट वी विल अवॉइड किलिंग सिविलियंस, वी विल अवॉइड किलिंग सिविलियंस, वी विल अवॉइड गोइंग फॉर सिविलियन इंफ्रास्ट्रक्चर, लेकिन हमेशा दोज हु लूज आउट आर द इनोसेंट पीपल, their families, their surroundings, their relatives. तो इसलिए दुआ हमेशा किया करें कि या अल्लाह, जहाँ कहीं भी जुल्म हो रहा है, चाहे वो फलस्तीन में हो, चाहे और मुल्कों के अंदर हो, यूरोप के अंदर भी लड़ाइयाँ चल रही हैं, एशियन के अंदर, कॉन्टिनेंट के अंदर भी वहाँ लड़ाइयाँ चल रही हैं. और आजकल अगर आप देखें तो पाकिस्तान के अंदर जो कश्मीर, जम्मू, उन इलाकों के अंदर जो हालात हैं, आप मीडिया के ऊपर देख रहे हैं, यू आर सीइंग व्हाट इज़ हैपनिंग इन पाकिस्तान एंड द पीपल दैट आर बीइंग शहीद ओवर देयर. तफसील का मौका नहीं है, सिर्फ आपकी तवज्जो दिलानी है, जस्ट टू ब्रिंग योर अटेंशन टू द इंसिडेंट्स दैट आर हैपनिंग ओवर द पास्ट सो मेनी डेज ओवर देयर. कई दिनों से वहाँ जो जुल्म हो रहा है, कितने लोगों को शहीद किया जा रहा है, वगैरह वगैरह. तो इसलिए दुआ करो अल्लाह रब्बुल इज़्ज़त मज़लूमीन की मदद फरमा, जो ज़ालिमीन है उनको समझ दे दे ताकि वो जुल्म करने से रुक जाए. इसी के साथ आज के सेशन को ख़त्म करते हैं मुख्तसर दुआ के साथ. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه أجمعين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا رب العالمين تو ہم سب کو دین کی صحیح سمجھ نصیب فرما. یا اللہ تو ہم سب کو دین پر استقامت نصیب فرما. یا اللہ جتنے بھی بیمار ہیں، چاہے وہ روحانی بیمار ہو، جسمانی بیمار ہو، یا اللہ تمام بیماروں کو شفا نصیب فرما. جتنے بھی پریشان حال ہیں، جس قسم کی بھی پریشانی کے اندر ہیں، سب کی پریشانیوں کو دور فرما. یا اللہ ہم سب کو ایک اور نیک بنا. یا اللہ جتنے بھی مرحومین اس دنیا سے جا چکے ہیں، یا اللہ ان سب کی بخشش اور مغفرت فرما. اور موت کے بعد یا اللہ جتنے بھی مراحل ہیں ان کے لیے، ہمارے لیے، مخلوق کے لیے یا اللہ آسان فرما. نبی پاک صلی اللہ علیہ وسلم کے ساتھ سچا عشق، سچی محبت نصیب فرما. اور یا اللہ نبی پاک صلی اللہ علیہ وسلم کی سنت مطہرہ کے مطابق زندگی ہم سب کو گزارنے کی توفیق نصیب فرما. آپ صلی اللہ علیہ وسلم کے اخلاق حمیدہ ہم سب کو نصیب فرما. اور یا اللہ جو ہمارے اندر برے اخلاق ہیں ان سے ہمیں نجات نصیب فرما، اخلاق رذیلہ سے ہم سب کو نجات نصیب فرما. یا اللہ نبی پاک صلی اللہ علیہ وسلم نے جو خیر کی دعائیں مانگی ہیں ان تمام کے اندر ہم سب کو حصہ نصیب فرما. اور نبی پاک صلی اللہ علیہ وسلم نے جن چیزوں سے حفاظت اور پناہ مانگی ہے ان تمام چیزوں سے یا اللہ تو ہم سب کو پناہ اور حفاظت نصیب فرما. یا اللہ سب سے بڑی بات وہ تیری رضا مندی ہے، دنیا اور آخرت کے اندر تو ہم سب کو اپنی رضا مندی نصیب فرما. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد